0: کاروباری حضرات کے لیے خوشخبری، آپ کے کاروبار کی مشہوری کا سب سے بڑا ذریعہ جی ایم ایر پرکاش ایف ایم 88 کی آواز، جو آپ کا پیغام شہر شہر گاؤں گاؤں پہنچائے۔ آپ بھی اپنے کاروباری اشتہارات، عام اعلانات، شادی بیاہ کی مبارکباد، میلاد، جلسہ، اسکول، کالجز، بیوٹی پارلرز، کاسمیٹکس شاپس، جنرل اور میڈیکل اسٹورز، بوتیک، گارمنٹ شاپس، موبائل شاپس، جیولر شاپس، ہسپتال، فری میڈیکل کیمپس، این جی اوز، فوڈ پوائنٹس، الیکٹرانک شاپس، شو روم، آٹو شاپس، ہاؤسنگ اسکیمس، کرکٹ ٹورنامنٹس، ثقافتی میلہ، ہوٹلز، ریسٹورینٹس، پیٹرول پمپس، سی این جی اسٹیشنز، شادی ہال، مختلف اقسام کی پروڈکٹس، فرٹیلائزرز اور پیسٹیسائڈ شاپس، سیڈ کارپوریشنز، سرکاری اور غیر سرکاری اعلانات کے اشتہارات کے ساتھ ساتھ لائیو برانڈیڈ پروگرام سے لگائیں اپنے کاروبار کو چار چاند، وہ بھی آپ کی توقعات سے کم ریٹس میں۔ تو ابھی رابطہ کریں مارکیٹنگ مینیجر، موبائل نمبر 0332272431 اور 0333-3722071۔
1: अच्छन वारन खा परेशान आयो, पेश आहे आर्श क्रीम हेयर कलर। पहंजे पसंदीदा रंग सा पहंजो अंदाज बनायो वधिक दिलकश आई वधिक स्टाइलिश। पार्टी हुजे, ऑफिस हुजे या के खास मौके जी तैयारी, हर लम्हे पहंजो बेहतरीन अंदाज जाहिर करियो। आर्श क्रीम हेयर कलर सा पहंजे शख्सियत में आयो नओ रंग, नओ अंदाज आई नई ताजगी। अजी पहंजे वेजे स्टोर ता आर्श क्रीम हेयर कलर हासिल करियो। छा अवां अच्छन वारन खा परेशान आयो, पेश आहे आर्श क्रीम हेयर कलर। पहंजे पसंदीदा रंग सा पहंजो अंदाज बनायो वधिक दिलकश आई वधिक स्टाइलिश। पार्टी हुजे, ऑफिस हुजे या के खास मौके जी तैयारी, हर लम्हे पहंजो बेहतरीन अंदाज जाहिर करियो। आर्श क्रीम हेयर कलर सा पहंजी शख्सियत में आयो नओ रंग, नओ अंदाज आई नई ताजगी। अजी पहंजे वेजे स्टोर ता आर्श क्रीम हेयर कलर हासिल करियो आई पहंजी खूबसूरती के दियो नओ रंग। आर्श क्रीम हेयर कलर, हर रंग में खूबसूरती, हर अंदाज में एतमाद।
2: हर दिन हर पहर जिंदगी की लहर, GFM 88। हर दिन हर पहर जिंदगी की लहर, GFM 88 नेटवर्क।

0: It's 2 p.m. This time check is brought to you by
1: D Skin Beauty Cream. Asli Glow Har Niya Josho. A product by Biocon International Pakistan.
2: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN News.
3: Brought to you by Super Vibes Rice Collagen Beauty Cream. A product by Aksa Cosmetics Pakistan.
4: گیپی کے بابت آئینی معاملن تے مشکل ہے پہلی ترجیح گالیوں ہے سیاسی حل ہے لانگ مارچ لائے سیاسی انتظامی سمیت انتظام کیا ہے گرو آبت مفتی عزیز طلال چوہدری چھو ہے تو پارلیامنٹ میں معاملہ حل کرن پہلی ترجیح مانو جانے بانے گالن کے ناکام بنایا ملک جو امن استحکام تے ہی ترجیح ہے اسا پاکستان دے تاں کہ بڑے وزیر وزارت بچان کی کوشش کر رہے
2: سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز
3: brought to you by سپر وائٹ آئل فری بیوٹی کریم منفرد اور جدید فارمولیشن کے ساتھ آپ کو گورا بنائے سپر وائٹ آئل فری بیوٹی کریم کے نیچرل منرلز جو دے بنا چپ چپ کے چہرے پر نکھار صرف چند دنوں میں A project by اکسا کاسمیٹکس پاکستان
5: अमा जो गाड़ी खरीद करण जो इरादो आहे
1: या पंहिंजी पुरानी गाड़ी विकणण चाहियो था त पोए अचो बालाज मोटर्स मोरो ते
5: जिते तवा के मिलन थियो टोयोटा सुजुकी होंडा
1: किया स्पोर्टेज आई बियन कंपनी जो मुख्तलिफ गाड़ियों जिनमें जापानी इंपोर्टेड आई हाइब्रिड गाड़ियों पिन शामिल आहिन
5: तवा जी पसंद जरूरत आई बजट मुताबिक गाड़ी जी चूंड में बेहतरीन सहकार
1: बालाज मोटर्स मोरो

0: It's 3 PM. This line check is brought to you by
1: White-ish Beauty Cream, Glowing Skin Jo Raaz, a product by Biocon International Pakistan.
2: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN News.
3: Brought to you by Super White Rice Collagen Beauty Cream, a product by Aksa Cosmetics Pakistan.
4: शहबाज शरीफ पीटीआई के धरण की सियासत छड़न जो मशवरो दई छो लॉन्ग मार्च खत्म करण की सूरत में बीहर गालू करण की दावत भी दई छी इस्लामाबाद में तकलीफ के खिलाफ हूं वजीर आजम शहबाज शरीफ चवा तो धरने लॉन्ग मार्च वाली सियासत जो पेरों निशानो दहशत होंगी है हुकूमत नेकनीति से पीटीआई से गालू क्यों छा मुशीफे के बीहर रोकण मुल्क दुश्मनी ना है पीटीआई वारा होश का कम वन लॉन्ग मार्च खत्म कर तो बीहर गालू थी सकन
5: ریاست بالکل ماں ہوتی ہے لیکن ریاست کو باپ کا رول بھی کرنا پڑتا ہے بگڑے بگڑے بچے اور ایسے لوگ جو ماں کے پیار سے یا ماں کی عزت سے کھیل رہے ہوں جو اس کو نقصان پہنچا رہے ہوں ماں کو تو وہ پھر باپ کا جو ایک رول ہے وہ بھی کریں گے اور اس رول کو پہلے بھی کیا ہے کہاں ہوتی ہے جو جب چلتی تھی تو ساری ریاست جو تھی وہ ایک کامری ہوتی تھی سارا نظام رکا ہوتا تھا کامیاب ریاست کا فیصلہ ہے اور اس فیصلے کے بعد ہے کوئی یہ ریاست کا فیصلہ ہے وہ ٹی ایل پی ہو وہ پی ٹی آئی ہو وہ کوئی اور جماعت ہو نو نان سینس
4: ریاست بالکل ماؤ ہے کدیں کدیں ریاست کے پی جو کردار بھی ادا کرنا پوندو ہے ملک طلال چودھری چو ہے تو بدھاؤ کتنے آئے ٹی ایل پی جا ہلندی ہوئی تو سمور نظام رک جی ویسے ہو ہانے کتنے آئے ریاست جو فیصلو تو ٹی ایل پی ہوجائے یا کا بھی جماعت کہیں کہ بھی بے وقوفی کرن نہ ڈنی ویندی کے پی کے بابت آئیں معاملن تے مشاورت تھی رہی ہے پہری درجی گالوں سیاسی حل آئے لانگ مارچ رائے سیاسی انتظامی سمیت ہر قسم جو انتظام کیا ہے پنجاب حکومت صوبے میں قلم 144 لاگو کرے چڈیو سمورے پنجاب میں 10 ڈیئن لائے جلسن جلوسن اعتمادن تے پابندی ہوندی کے پی کے جی گورنر فیصل کریم کنڈی چیو ہے تو پی ٹی آئی جو لانگ مارچ اٹکواری پل پار کرے نہ سکندو صدر وزیر اعظم فیصلو کیو تو کے پی کے میں گورنر راج لاگو تھی ویندو انہن وٹ 20 لکھ مانو گد کرن جی صلاحیت ناہے سہیل آفریدی جو صوبے تے کنٹرول ناہے مراد سیف دے چون تے ہلندو ہے
2: آپ سن رہے تھے GAFM Network पर KTN News.
3: Brought to you by Super White Oil Free Beauty Cream. मुनफरिद और जदीद फॉर्मुलेशन के साथ आपको गोरा बनाए Super White Oil Free Beauty Cream के नेचुरल मिनरल्स जो दे बिना चिप चिप के चेहरे पर निखार सिर्फ चंद दिनों में अ प्रोडक्ट बाय अक्सा कॉस्मेटिक्स पाकिस्तान
2: GAFM Network पर KTN News.
3: Brought to you by Super White Oil Free Beauty Cream. मुनफरिद और जदीद फॉर्मुलेशन के साथ आपको गोरा बनाए Super White Oil Free Beauty Cream के नेचुरल मिनरल्स जो दे बिना चिप चिप के चेहरे पर निखार सिर्फ चंद दिनों में अ प्रोडक्ट बाय अक्सा कॉस्मेटिक्स पाकिस्तान
6: फाइनली अब थोड़ा मी टाइम बनता है हाँ तो और क्या सारा दिन फंक्शन में बिजी रही हैं हम अब स्किन की केयर करें कल बारात पे भी जाना है तुम स्ट्रॉबेरी वाली वो भी सुपर वाइट की ऑब्वियसली मेरी फेवरेट है क्योंकि इससे ही मुझे कोरियन ग्लास स्किन मिलती है तुम कौन सी यूज करती हो
7: मैं सुपर वाइट की राइस क्रीम यूज करती हूँ जिसमें पाया जाने वाला कोजिक एसिड स्किन को हेल्दी रखता है एंड ग्लोइंग रखता है
6: मेरे फेस पे ऑयल बहुत होता है इसलिए फ्रेश स्किन के लिए सुपर वाइट ऑयल फ्री क्रीम
7: और मैं यूज करती हूँ सुपर वाइट टर्मरिक क्रीम जिसके यूज से मेरी रंगत रहती है गोरी एंड आई एम यूजिंग विटामिन सी क्रीम फॉर बेस्ट एंड ग्लोइंग क्लीन स्किन
6: अच्छा वेरिएंट सबके डिफरेंट लेकिन चॉइस सबकी है
8: सुपर वाइट
9: सुपर वाइट
8: जो शहर पंहिंजो घर सकरंट ऐं सकरंट जो आवाज़
9: जी एफ एम 90.8